0: اداروں میں نئے منتخب ہونے والے افراد کو تقرری نامے تقسیم کیے جانے کی خبر کو اولیت کے ساتھ شائع کیا ہے۔ روزنامہ پرتاپ کی سرخی ہے، مودی روزگار میلے میں 51,000 تقرر نامے کریں گے تقسیم۔ روزنامہ پرتاپ نے وزیر خارجہ ایس جے شنکر کے بھوٹان دورے کو بھی نمایاں طور پر شائع کیا ہے۔ اخبار نے لکھا ہے کہ بھارت بھوٹان میں رعایتی قرض پر توانائی سمیت 5 ترقیاتی پروجیکٹوں کا آغاز کرے گا۔ اس کے علاوہ مرکزی حکومت کے ذریعے دلی میں ایم بی بی ایس کی سیٹوں کو بڑھانے کی منظوری دیے جانے کو بھی اخبارات نے اہمیت کے ساتھ شائع کیا ہے۔ انتخابی کمیشن کے ذریعے ترنمول کانگریس کے انتخابی نشان اور نام کے تنازع کو حل کیے جانے کو بھی اردو اخبارات نے نمایاں کیا ہے۔
1: آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی آج دوپہر 20ویں روزگار میلے میں 9 مقررہ نوجوانوں کو 51,000 سے زیادہ تقرر نامے تقسیم کریں گے۔ وزیر اعظم مودی آج نئی دلی میں ماحولیات اور آب و ہوا کے محرکات کا مستقبل کے موضوع پر ایک بین الاقوامی کانفرنس کا افتتاح کریں گے۔ بھارت اور کینیڈا نے اقتصادی تعلقات میں مزید گہرائی لانے کے لیے جامع اقتصادی شراکت داری معاہدے پر تیزی سے عمل درآمد کے تئیں اپنے عزم کو دہرایا ہے۔ سودیشی چیمبر آف کامرس کی رپورٹ کے مطابق 41 عالمی مارکیٹس میں کاروباری ماحول کے ضمن میں بھارت کا پہلا مقام ہے۔ آر بی آئی نے کہا ہے کہ بھارت کی سافٹ ویئر خدمات کی برآمدات میں سال بسال کی بنیاد پر 8.2% کا اضافہ ہوا، اور اس کے ساتھ ہی خبرنامہ ختم ہوا۔
2: یہ آکاشوانی دلی کا اندرپرستھ چینل ہے۔ میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرز، ڈی آر ایم 810 کلو ہرز پر۔
3: آکاشوانی دلی سے پرستت ہے کارکرم سواستھ پتریکا ہماری صحت۔ स्वास्थ्य पत्रिका हमारी सेहत के सभी सुनने वालों को शालिनी मित्तल का नमस्कार। श्रोताओं, दर्द एक सामान्य अनुभव है, लेकिन जब ये दीर्घकालिक हो जाता है तो वो हमारे जीवन की गुणवत्ता को प्रभावित कर सकता है। इस कार्यक्रम में हम दीर्घकालिक दर्द के कारणों, लक्षणों और प्रबंधन के तरीकों पर बातचीत करेंगे। हम विशेषज्ञों से जानेंगे कि कैसे हम इस समस्या से निपट सकते हैं और जीवन को बेहतर तरीके से जी सकते हैं। आइए सुनिए ये कार्यक्रम। विषय है दीर्घकालिक दर्द, कारण, लक्षण और प्रबंधन। हमारे विशेषज्ञ हैं डॉक्टर नम्रता डबास, आप हेड ऑफ डिपार्टमेंट पेन मेडिसिन हैं, और हमारे दूसरे विशेषज्ञ हैं डॉक्टर दीप दिवांशु लाल, आप कंसल्टेंट हैं डिपार्टमेंट ऑफ पेन मेडिसिन में। कार्यक्रम का संचालन कर रही हैं मंजीत कौर। सर, आपका और मैम आपका हमारे स्टूडियो में स्वागत है।
4: थैंक यू।
3: तो सबसे पहले हम बात करेंगे डॉक्टर दबास आपसे, और ये जानेंगे कि दीर्घकालीन दर्द क्या होता है।
5: देखिए, दर्द दो तरह के होते हैं। एक एक्यूट, मतलब कि आपको कोई भी चोट लगी या आपकी कोई भी सर्जरी हुई, उसके बाद जो दर्द होता है उसको बोलते हैं हम एक्यूट पेन। वो नॉर्मल फिनोमिना है बॉडी का, कि बॉडी ने किस तरह से रिएक्ट किया। वो दर्द यूजुअली विद इन 3 महीने खत्म हो जाते हैं दवाइयों से, फिजियोथेरेपी से, उन चीजों से ये वाले दर्द कंट्रोल किए जाते हैं। लेकिन अगर कोई भी दर्द 3 महीने से ज्यादा चल रहा है, मतलब हाँ आपकी जो चोट लगी थी वो हील हो चुकी है, सर्जरी हुई थी वो ठीक हो चुकी है, हीलिंग हो चुकी है कम्प्लीट, लेकिन उसके बाद भी वो दर्द चले जा रहा है या फिर बार बार आ रहा है, आप दवाई लेते हैं, ठीक हो जाते हैं, दवाई छोड़ते हैं, वापस से दर्द आ जाता है, इस तरह का जब ये कॉन्टिन्यूसली चलता रहता है फिनोमिना, उन सबको हम बोलते हैं क्रोनिक पेन। क्रोनिक पेन वो कुछ भी हो सकता है, कमर दर्द से रिलेटेड हो सकता है, घुटना, कूल्हा, कंधा, ये वाले दर्द हो सकते हैं, कैंसर का दर्द हो सकता है, या फिर एक एंटिटी होती है ट्राइजमिनल न्यूराल्जिया जिसमें फेस का दर्द होता है वो हो सकता है, या इस तरह से किसी भी कोई भी बीमारी से रिलेटेड पेन जो कि बहुत लंबे समय से चले जा रहा है, वो सब दर्द के कारणों में क्रोनिक पेन में आते हैं।
3: तो ये तो था क्रोनिक पेन, और अब हम बात करेंगे डॉक्टर लाल से और जानना चाहेंगे कि इसके प्रमुख कारण क्या क्या होते हैं।
4: सो क्रोनिक पेन हम अगर कैटेगराइज करें तो एक तो वो डिजेनरेटिव पेन, एज रिलेटेड पेन में आता है। दूसरा इसका कारण है न्यूरेल्जिया, नर्व पेन। तीसरा इसका कारण है कैंसर पेन। तो डिजेनरेटिव पेन में हमारा जैसे शरीर, हम जैसे जैसे उम्र बढ़ती है हमारे शरीर में घिसाव होता है तो हमें दर्द महसूस होता है, तो उसमें आप स्पाइन पेन हो सकता है आपको, नी पेन, हिप पेन, एंकल पेन, शोल्डर पेन, और जो नर्व पेन होता है जैसे कि मैडम ने बताया ट्राइजेमिनल न्यूरेल्जिया, हर्पेस जॉस्टर पेन, पोस्ट सर्जरी नर्व एंट्रैपमेंट, ये पेन होता है, और तीसरा कैंसर।